0: is laughing up at us from hell.
1: What does it say? It's the worst.
2: But who got the beach house?
1: She's having it turned into a f***ing cat sanctuary.
3: What? Cats don't even like the beach.
4: What about the rest of the assets? I flew all the way here from Ibiza!
5: Good morning, Pakistan. With RJ Samiha.
6: خالص اجزاء بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
7: سر سب نائٹرو فاس کی بوری پہ لگا 9 ہنسوں کا سٹیکر کوڈ اپنے نام اور علاقے کے ساتھ 0300-0300-641 پر بھیجیں یا سر سب پاکستان ایپ کے ذریعے اپنی انٹری رجسٹر کروائیں اور موقع پائیں عمرہ ٹکٹ موٹر سائیکل اور موبائل فون جیسے ڈھیروں انعامات جیتنے کا انٹری بھیجنے کے بعد بوری اور سٹیکر سنبھال کے رکھیں مزید معلومات کے لیے سر سب ہیلپ لائن پر کال کریں تو سر سب نائٹرو فاس کو لگا اور جیتتا جا
8: واچکا ہفتے ماں لکی ڈرا وینر سیال کوٹوا روہیلا کاشف ای وی بائک کٹے وردی ہانے تمہاں بے ہر ہفتے کار ای وی بائک سونے جا سکہ این بے شمار انعام کٹے سنگو تھا بس واچکا شیمپو جی بوتل کے اسکریچ کرو این ڈھیر سارا انعام کٹیو ٹرائی آل نیو واچکا شیمپو نرشز ہیئر نیچرلی
9: पैसे खर्च हो तो रिवॉर्ड तो बनता है जैज कैश से सिर्फ 99 रुपए में रिवॉर्ड हब सब्सक्राइब करें चैलेंजेस कंप्लीट करके अपना लेवल अपग्रेड करें और जीतें शानदार प्राइजेस तो देर किस बात की हर चैलेंज को एक्साइटिंग रिवॉर्ड में बदलने के लिए जैज कैश है ना
10: हमारी पुरानी कार तो बिल्कुल ठीक चल रही है
11: ठीक तो है लेकिन स्पेशल नहीं
10: मतलब
11: Imagine push start, multiple drive modes, cruise control, power driver seat, alloy rims or sunroof.
10: Special to lag rahi hai.
11: Aur price sirf 64,49,000.
10: Ab samajh aaya, ise special edition kyun kehte hain? Experience the new Hyundai Elantra 1.6 special edition, now available at Hyundai dealerships nationwide.
12: जैज कैश के साथ पाओ फिर से एक करोड़ जीतने का शानदार मौका अब हर महीने अपने जैज कैश अकाउंट में 15,000 रुपए या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा 5,00,000 रुपए तक का इनाम और साथ ही साथ मिलेगा 1 करोड़ का बम्पर प्राइज बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना
10: हमारी पुरानी कार तो बिल्कुल ठीक चल रही है
11: ठीक तो है लेकिन स्पेशल नहीं
10: मतलब
11: इमेजिन पुश स्टार्ट मल्टीपल ड्राइव मोड्स क्रूज कंट्रोल पावर ड्राइवर सीट एलॉय रिम्स और सनरूफ
10: स्पेशल तो लग रही है
11: और प्राइस सिर्फ 64,49,000
10: अब समझ आया इसे स्पेशल एडिशन क्यों कहते हैं एक्सपीरियंस द न्यू Hyundai Elantra 1.6 स्पेशल एडिशन नाउ अवेलेबल एट Hyundai डीलरशिप्स नेशनवाइड
13: آزادی کے ان رنگوں اور خوشبوؤں سے بنی ہماری اس پہچان کو منانے کے لیے کشمیر کوکنگ آئل لایا آزادی آفر 79 روپے تک کی بچت کے ساتھ جشن آزادی مبارک
14: صبح اپنی کمائی سے اپنی بہن کی سکول فی پے کرنا یہ ہے اصل آزادی آپ کے لیے اصل آزادی کیا ہے ڈاؤن لوڈ دا جاز کیش ایپ ناؤ
15: Step School se foundation ho strong. Step Schools de raha hai modern new age education, which will prepare your child in becoming a future leader. Admissions open. For more details, call now at 0311-111-7837.
16: برانڈ نیو سوزوکی آلٹو جیتنا چاہتے ہیں بس اپنے ایزی پیسہ اکاؤنٹ میں 15,000 روپے یا اس سے زیادہ ڈپازٹ کریں بیلنس 20 دن تک مینٹین کریں اور لکی ڈرا میں 4 سوزوکی آلٹو یا 50,000 کے 100 کیش پرائزز جیتنے کا موقع پائیں تو انتظار کس بات کا ابھی ڈپازٹ کریں اور جیتیں ایزی پیسہ ڈیجیٹل بینک ایزی والا بینک ابھی

0: It's 8:45 a.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja, Phoenix laga
1: aur bhul ja. हमारी पुरानी कार तो बिल्कुल ठीक चल रही है.
2: ठीक तो है, लेकिन स्पेशल नहीं.
1: मतलब?
2: इमेजिन पुश स्टार्ट, मल्टीपल ड्राइव मोड्स, क्रूज कंट्रोल, पावर ड्राइवर सीट, एलॉय रिम्स और सनरूफ.
1: स्पेशल तो लग रही है.
2: और प्राइस सिर्फ 64,49,000.
1: अब समझ आया इसे स्पेशल एडिशन क्यों कहते हैं. Experience the new Hyundai Elantra 1.6 Special Edition. Now available at Hyundai dealerships nationwide.
3: रोज सुबह अपने छोटे भाई को यूनिवर्सिटी के लिए पॉकेट मनी ट्रांसफर करना, ये है असल आजादी. आपके लिए असल आजादी क्या है? डाउनलोड द जैज कैश ऐप नाउ.
4: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग. स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर. एडमिशन्स ओपन. फॉर मोर डिटेल्स कॉल नाउ एट 03111117837.
5: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रुपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं. तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें. इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक.
6: अभी इजी पैसा लोड इन पैकेजेस हब से जैज V5 फैंटास्टिक पैकेज सब्सक्राइब करें और आराम से घर बैठे 1,000 रुपए का डिस्काउंट पाएं. तो देर किस बात की, क्रेजी डिस्काउंट्स अनलॉक करो विद इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक.
7: इजी पैसा लाया शानदार ऑफर. अभी सर्विस से नए शूज खरीदें और इजी पैसा QR से पेमेंट करके 25% कैशबैक हासिल करें. ये ऑफर मुल्क भर के तमाम सर्विस स्टोर्स पर दस्तयाब है. आज ही शॉपिंग करें और कैशबैक का फायदा उठाएं. इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक.
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
8: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा.
0: And
9: try all new Vatika shampoo. Nourishes hair naturally.
0: And
10: Sarsabz Nitro Force ko laga aur jeet ta ja.
11: Tezi se phailti digital duniya ek zabardast salahiyat ke saath saath ek aham zimmedari bhi. Mazhabi, firqa varana ya nasli buniyad par nafrat angezi, dehshatgardi ki targhib se mutalliq kisi bhi tarah ka mawad phailana, electronic jalsazi, spamming, dhoka dehi, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें.
12: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया. बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहाश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें. www.pta.gov.pk. मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
13: पाकिस्तान हमसे है, हम अच्छे तो पाकिस्तान अच्छा. तो आओ अहद करें कि जैसा पाकिस्तान हम देखना चाहते हैं वैसे खुद बनकर दिखाएंगे, क्योंकि हम बदलेंगे तो बदलेगा पाकिस्तान. अजमी इस्तेहकाम, मुस्तहकम पाकिस्तान.
12: मुफाद आम्मा के लिए पैगाम. حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
14: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے۔
15: ہم نے اپنا آپ کو سے تین بار موت دیکھا،
16: ٹائم سی ہوں ایسے ہی کہ میں ہوں قبر سے چلا گیا، میں نہیں بچا۔
17: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سانو ٹھکیا۔
14: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں،
18: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا ورک ویزا۔
14: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدے باب کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام، ملک گیر کریک ڈاؤن جاری، ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں۔ اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں۔ مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں، انسانی اسمگلروں کے چنگل سے بچیں، خواب ضرور دیکھیں، بہتر راستہ چنیں۔ حکومت پاکستان۔
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
19: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
20: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
19: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
21: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
22: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں، سامنے والے پر کیا گزری ہمیں سے کیا۔
19: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی۔
21: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
22: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
21: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
19: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
22: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
19: آئیے ویٹ سے آگے کا سوچیں۔
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
13: گڈ مارننگ پاکستان آن ایف ایم 100۔

0: तो आतिफ असलम की आवाज, और इसके बाद आप सुन रहे हैं आरजे फातिमा खान की आवाज क्योंकि जी हमारा और आपका साथ होता है 12 से 2 के दरमियान, और ये साथ हमारा और आपका कायम और दायम है, जिसमें गुफ्तगू का सिलसिला भी जारी है, चिट चैट भी चल रही है, आपके हाल हवाल भी हम जान रहे हैं और कह रहे हैं कि भाई जल्दी जल्दी आप लोग कमेंट करें और अपने हाल हवाल बताएं। आरजे फातिमा के ऑफिशियल फेसबुक पेज पर आपने कॉमेंट करना है, वहां पर हमने स्टेटस अपडेट कर दिया है, और अपने हाल हवाल से आप जरूर आगाही हमें फराम करें कि भाई आप लोग सब जो है वो कैसे हैं, मजे में हैं, फिटफाट हैं, मजेदार लाइफ गुजार रहे हैं या फिर कोई और बात है। अच्छा जी, इसी के साथ साथ आज 19th ऑफ अगस्त है, सो हैप्पी बर्थडे टू यू। अगर आज मेरे लिस्टर्स में से किसी की सालगिरह है या उनकी किसी अजीज की सालगिरह है, उनकी भांजा भांजी, बेटा बेटी या फिर भतीजा भतीजी, नाना नानी, खाला खालू, मामी मामू या किसी की भी सालगिरह है भाई, उनको हमारी जानिब से सालगिरह का ये खास दिन बहुत मुबारक हो, क्योंकि भाई बर्थडेज आर ऑलवेज स्पेशल। तो बर्थडे वाला दिन जो है ना, वो हर एज के इंसान को बड़ा अच्छा लगता है, क्योंकि वो दिन सिर्फ आपका होता है, उस पर आपका हक होता है, तो उस दिन को आप खुशी से मना सकते हैं। तो भाई हमारी जानिब से हैप्पी बर्थडे, और हैप्पी बर्थडे के साथ ही साथ हम चलेंगे ब्रेक की जानिब और आएंगे वापस ट्रैक के साथ।
1: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
3: Pakistan samet duniya bhar mein bahut si auraton ko mali, jismani, zehni aur jinsi gharelu tashaddud ka samna karna pad raha hai. Chahe aap kisi ke shohar, walid, bhai ya bete ho, apna stress और फिक्र को अपनी बीवी, बेटी, बहन या वालदा पर हरगिज ना निकालें। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है, ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं, तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारते इंसानी हुकूक, हुकूमते पाकिस्तान।
1: मुफादे आम्मा के लिए पैगाम हुकूमते पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
4: 100 FM.
5: Hi friends, I'm Mikal Zulfikar, and today I'm not speaking to you as a public figure, but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
4: پاکستان میں بڑھتے پھینکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے. روزانہ عام شہری، بزرگ، خواتین، طلباء اور کاروبار سے وابستہ افراد اپنے واٹس ایپ اکاؤنٹ سے محروم ہو رہے ہیں. اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے، اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے. آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے. پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے. آپ کو واٹس ایپ یا کسی جاننے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے، یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں. بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے. لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں. بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے. یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا. نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست. اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں. ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں. اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا. واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا. یہ کوڈ درج کریں. زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے. اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں. 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر. اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال. اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو. سم کارڈ سب سے اہم ہے. اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں. رابطوں کو فوری اطلاع دیں. اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں. اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں. اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے. 2-step ویریفیکیشن لازمی فالو کریں. سیٹنگز، اکاؤنٹ، 2-step ویریفیکیشن، یہاں ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو. ای میل ایڈریس ضرور شامل کریں. ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے. اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں. تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو. کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے. جعلی لنکس اور آفر سے بچیں. مفت انٹرنیٹ انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں. ایسے لنکس پر کلک نہ کریں. واٹس ایپ لنک ڈیوائسز چیک کریں. سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں. فون لاک اور بایو میٹرک استعمال کریں. اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا. پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں. یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں، بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے. تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں.
7: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
8: FM 24/7/365. FM 24/7/365.

वेलकम बैक कहेंगे जनाब आप सबको। ये रात शबनमी बेहतरीन ट्रैक आपने सुना और हमारी प्यारी सी आंटी को जरूर पसंद आया होगा, हमने आंटी को डेडिकेट किया था। और मैसेजेस कर रहे हैं आप KHI स्पेस, आपका नाम आपका मैसेज उसको सेंड करेंगे आप 3636 पर। मैसेजेस की जानिब जाने से पहले मैंने मेरा ख्याल है कल या परसों या एक दो दिन पहले सोने के हवाले से, रात को जो हम नींद करते हैं इसके हवाले से बात की थी कुछ थोड़ी बहुत, और उस पर थोड़ी सी मैंने कहा था कि डिटेल आपको मैं बताऊंगा रात को सोने के हवाले से कि हमारे लिए रात का सोना जो है वो कितना जरूरी है और किस वक्त का सोना जरूरी है। आज डॉक्टर्स अक्सर ये कहते हैं और आप लोगों ने भी सुना होगा कि भाई 6-7 घंटे या 8 घंटे की नींद जो है वो बड़ी बेहतरीन होती है, 6 से 7 या 7 से 9 घंटे की नींद ये इंसान को सुकून पहुंचाती है, बिल्कुल पहुंचाती है, हैं जी जी हैं जी। लेकिन अब ये 6-7 घंटे हम नींद किस तरह कर रहे हैं, मिसाल के तौर पर सुबह 4 बजे सो रहे हैं या 5 बजे सो रहे हैं और उसके बाद जो है 8 बजे उठ गए और ऑफिस चले गए, यानी कि 3-4 घंटे नींद कर ली, उसके बाद जब वापस आए शाम को 6 बजे 5 बजे 7 बजे, तो वापस आने के बाद जो है वो फिर हमने 3-4 घंटे नींद कर ली और 8 घंटे हमारे पूरे हो गए और उसके बाद जो है वो हम दोबारा सुबह 4 बजे तक जाग रहे हैं। एक तो ये भी तरीकाकार होता है। तो लिहाजा सबसे पहले आप लोगों से सवाल यह है कि आप दिन में कितनी 24 घंटे में कितने घंटे नींद करते हैं, सबसे पहले तो ये बताएंगे आप, और ये भी साथ में बताएंगे कि किस वक्त आप नींद पूरी करते हैं, चाहे दोपहर में 1 घंटा 2 घंटा सो रहे हो या ना सोते हो, तो ये भी आपने मुझे बताना है और फिर उसके बाद मैं आपको थोड़ी सी तफसील इस हवाले से बताऊंगा, हैं जी हैं जी। और आज सबसे पहले फीता काटा है संजू ने, क्या बात है भाई क्या बात है। कहती है अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू, नदीम सलामती और आफियत की अनगिनत दुआएं, कहिए कैसे मिजाज है। ओके टेक। और आज चाची से बात हुई थी, पहले की नस्बत अब माशाल्लाह बहुत बेहतर है, चाची की इद्दत में इद्दत जो है वो 10 सितंबर को मुकम्मल हो रही है, इंशाल्लाह अल्लाह ताला बहुत जल्द हमारे दरमियान होंगी। आप समेत सबका दिल से शुक्रिया अदा किया है, दुआएं भी दे रही थी और जरीन नूर के और नबिया के लिए खुसूसी दुआएं दी हैं आप की। क्या लिखा हुआ है, नबिया लिखा हुआ है पता नहीं, अच्छा खैर, और खुसूसी दुआएं दी हैं आपने, बहुत अच्छे अंदाज से चाची के लिए दुआया जुमले कहे इस पर उन्होंने जजाक लगा था। नदीम चाची से बात करके दिल बहुत पुरसकून हुआ, अल्लाह ताला सेहत के साथ लंबी जिंदगी अता करे, अपने सिवा किसी का मोहताज ना करे, इलाही आमीन। इंशाल्लाह ताला इख्तिताम तक साथ हूं, लाइव कॉल्स की बहुत कमी महसूस होती है, बिल्कुल आपने सही कहा। लेकिन सबसे पहले तो संजू आपका बहुत बहुत शुक्रिया कि आपकी बात हुई, मैं बात नहीं कर सका चाची से और अच्छा हुआ मैंने बात नहीं की, क्योंकि मेरे जहन में यह था कि शायद इद्दत हो चुकी है कंप्लीट, लेकिन अभी इद्दत में टाइम बाकी है और ये भी मेरे लिए बहुत अच्छा हुआ कि आपके तवस्सुत से ये भी पता चल गया कि 10 सितंबर तक ये सिलसिलेगार है और इंशाल्लाह ताला उसके बाद मैं इंशाल्लाह चाची से खुद कांटेक्ट करूंगा। हमारी बहुत ही प्यारी मोतबर और खास लिसनर हैं वो, और आप सबको बहुत पसंद भी हैं हमारी प्यारी सी चाची, क्योंकि वो उनका अपना एक अंदाज है शोख और चुलबुला सा, और उस अंदाज में जो है वो बहुत प्यारी प्यारी सी बातें करती हैं और ऐसी बातें करती हैं जिनसे सीख मिलती है, और ये सिर्फ मैं ही नहीं कह रहा हूं, ये आप लोग भी मुझे मैसेजेस करके इस हवाले से बताते रहते हैं। तो थैंक यू वेरी मच अगेन संजू कि आपने चाची तक ये बात पहुंचाई और चाची से आपने बात भी की, बस आप ये राबता इसी तरह रखिएगा और हमारा सलाम और दुआ जो है वो हमारी प्यारी सी चाची तक पहुंचाती रहिएगा, आपकी बड़ी जरा नवाजी होगी। अमीन मेट्रोवेल से आ गए, कहते हैं अस्सलाम वालेकुम भाई, शो VIP ऑसम बिंदास, बोले तो जरा स्वीट फैमिली को सलाम, आज तो मेरे भाई कासिम सैफ का सॉन्ग डेडिकेट कर दें। थैंक यू नदीम भाई, भाई उन्होंने एक गाने की मुझे फरमाइश भी आई हुई है और जिन्होंने फरमाइश की थी नाजी हसन के, और मैंने उनको कहा था कि भाई आज के शो में तो नहीं चलेगा,
لیکن ہم آپ کے لیے ضرور چلائیں گے. قمر تنویر صاحب نے یہ ہمیں میسج کیا تھا اور آپ نے قاسم بھائی کا بھی کہہ دیا. پوری کوشش کریں گے جناب قاسم بھائی کے ٹریک کو بھی چلانے کی. السلام علیکم, کیسے ہیں آپ؟ لالا سنجیدہ آپ ہی موشک مانور اور سب سننے والوں کو پیار بھرا سلام کہا ہے ہماری پیاری سی بہنا سبا گل نے. آج تو بھائی بڑے بڑے لوگ آ رہے ہیں, بڑے بڑے لوگ آ رہے ہیں, جیسے کہ سمی صاحب کہہ رہے ہیں السلام علیکم ندیم بھائی, کیسے ہیں آپ؟ سلام ٹو آل لسنر. اور بہت ہی اعلیٰ. کہاں غائب ہو میرے شہزادے؟ یار یہ تو تم شادی سے پہلے ہی غائب ہونا شروع ہو گئے ہو. تم تو کہتے تھے کہ میں شادی کے بعد نہیں غائب ہوں گا. ندیم بھائی آ رہے ہیں جناب, تو آپ لیکن آپ تو شادی سے پہلے ہی غائب ہو رہے ہیں. اللہ خیر کرے, ذرا بتائیے گا سمی صاحب. اور عدیلہ کہہ رہی ہیں میری پیاری سی بہنا آ گئی ہیں اور کہہ رہی ہیں سلام پیارے بھائی. اوکے ٹیک ندیم بھائی, اوکے ٹیک. اچھا میری بہن آپ کا میسج اوکے ٹیک تک تو صحیح ہے, لیکن آگے جو لکھا ہوا ہے نا میں ذرا ہجے کر لوں اس کے پھر میں پڑھتا ہوں. اچھا بھائی ایک بیڈ نیوز ہے سمی کی, اور وہ کہہ رہے ہیں کہ جاب گئی. او ہو, لیفٹ کر دیا کمپنی نے, شادی کی تیاریاں بھی ساتھ ساتھ کر رہے ہیں. اچھا سمی پریشان بالکل نہیں ہونا, ٹھیک ہے نا. ایک تو ہم لوگ سب مل کر اپنے پیارے سے سمی کے لیے بہت ساری دعائیں کریں گے. دوسرا پریشان نہیں ہونا, اس کی وجہ میں بتاتا ہوں آپ کو. دیکھو شادی کی تیاریاں سر پر ہیں اور یہ ایک عجیب سا دھچکا تم سمجھ رہے ہو گے, نہیں, اس کو اللہ تعالی کی کوئی حکمت سمجھ لو. ہو سکتا ہے کوئی بہت زبردست قسم کی جاب تمہارا انتظار کر رہی ہے, یعنی کہ سمجھ رہے ہیں نا آپ. ہاں, اور اس حوالے سے انشاءاللہ تعالی تم سے ویسے بھی میں بات کروں گا, ٹھیک ہے. اور شادی کی تیاریاں بھی ساتھ ساتھ ہو رہی ہیں, پر ایک اچھی بات یہ ہے, اللہ کا شکر ہے ندیم بھائی پرسکون ہوں بہت. اللہ تعالیٰ تمہیں ہمیشہ اسی طرح پرسکون رکھے. اور یقین مانیں آپ ویسے کہ حوصلہ تو میں آپ کو دے ہی رہا ہوں, لیکن وقتی طور پر انسان کو پریشانی ہوتی ہے, مطلب بس کسی انسان کے کسی دماغ کے کسی نہ کسی گوشے میں جو ہے وہ ایک ہوتی ہے وقتی طور پر. اور گو کہ آپ کا اللہ پر بھرپور یقین ہو, آپ پرسکون بھی ہوں, لیکن ذہن جو ہے وہ گھومتا ہے, ایسا نہیں ہے کہ نہیں گھومتا ہر انسان کا, تو وہ نہیں گھمانا. اللہ پاک اسباب کہاں سے بنا رہا ہے نہیں پتا چل رہا, اور بالکل ایسا ہی ہوتا ہے. اور سمی بالکل پریشان نہیں ہونا, پھر اگین کہہ رہا ہوں, اور میں انشاءاللہ بہت جلد آپ سے بات بھی کروں گا اسی حوالے سے. عروسا میمن میری پیاری سی بہن کہہ رہی ہے عرفان میمن کو نو سے, عرفان میمن کے نمبر سے اچھا میسج کیا ہے, یہ بہت اچھا کیا عروسا, اسی کے نمبر سے میسج کرو, اسی کے پیسے کٹنے چاہیے. جیتی رہو مسکراتی رہو. طبیعت کیسی ہے میری پیاری سی بہن کی یہ بتائیں. ہم نے آپ کے لیے بہت ساری دعائیں کی تھی کہ اللہ تعالیٰ آپ کو صحت اور تندرستی عطا فرمائے, اور آپ کا میسج آیا ہے تو ہمارے لبوں پر جو ہے وہ مسکراہٹ آ گئی ہے خوشی کی کہ میری پیاری سی بہن نے خود میسج کیا ہے, تو اس کا مطلب ہے الحمدللہ بہتر ہیں پہلے سے. لیکن آپ پھر بھی اپنی خیریت ضرور بتائیے. اور دعاؤں کی ریکویسٹ ہے جناب آپ سب سے کہ میرے پیارے سے شہزادے, یہ میرا لسنر بھی ہے اور میرے بالکل واقعی میں بھائیوں جیسا ہے, چھوٹے بھائیوں جیسا, اس کے لیے بہت ساری دعائیں کیجئے گا کہ اللہ تعالیٰ اس کی تمام مشکلات کو ختم فرمائے. آمین سم آمین. اور آگے بڑھتے ہیں آپ کے اور میسیجز کی جانب. زرین نور شہزادی بہنا آ گئی ہیں اور کہہ رہی ہیں کہ سلام, کیسے ہیں والد صاحب؟ سنجو کو, چاچی کو اور تمام سننے والوں کو انہوں نے سلام کہا ہے. وعلیکم السلام. اور سنجو کو گانا ڈیڈیکیٹ کر دیجئے گا. اچھا سا بالکل کر دیں گے, لائٹ نہیں ہے کوئی مسئلہ نہیں ہے, ہم آپ کے ساتھ ہیں میری بہن. ہم آپ کا یہ جو دو گھنٹے کی لائٹ جاتی ہے, کہیں ایک گھنٹے جاتی ہے کہیں دو گھنٹے جاتی ہے, تو یہ آپ کی ان شاء اللہ تعالی بہترین گزاریں گے. آپ کو احساس ہی نہیں ہوگا کہ لائٹ گئی ہوئی ہے, یعنی کہ سمجھ رہی ہیں نا آپ. اچھا انہوں نے جو لکھا ہے نا وہ نام میں نہیں پڑھ سک رہا ہوں صحیح طرح, اور رحمان میرا خیال ہے لکھا ہے انہوں نے,
उनको सऊद सलम रहमान है या सऊ सलमान है, जो भी है उनको उन्होंने सलाम कहा है और एक गाना जो है उनके लिए कहा है कि चला दीजिएगा। बिल्कुल चला देंगे मेरी बहन, नाम सही नहीं पढ़ सका माजरत, क्योंकि समझ में नहीं आ रहा। और अदीला का ये मैंने मैसेज पढ़ा है मेरी प्यारी सी बहन का, तो ये दो फरमाइशें तो हो गई हैं, तीन भी हो गई हैं, हमारा तीसरा फरमाइश जो है वो समी का है। तो फिलहाल हम आपको लेके जाएंगे, मेरा बड़ा मूड हो रहा है एक अरबिक गाना सुनने का, ये मैं अपनी जानब से आप सबको डेडिकेट कर रहा हूँ। अल्लाह फड़ो